0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 22 गते सोमबार, जुलाई 6 तारीक सन् 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा। वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्य आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र कागजमै सीमित। गौरवका आयोजना विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढ़ी उखु किसान अनुदानबाट वञ्चित।
0: देशभर मनसून सक्रिय। आज पहाड़ी क्षेत्र मा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने। ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम। आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास गर्ने।
0: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। आज राति मेक्सिको इंग्ल्याण्ड भिड्दै। अपराजित अस्ट्रेलिया सातौं पटक महिला T20 विश्वकप च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तिएको प्रसंग।
1: बजारमा तरकारीको आपूर्ति बढ़ेसँगै अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्य सूची अनुसार असार महिनामा केही बेमौसमी र सीमित आपूर्ति भएका तरकारीको मूल्य मात्रै बढ़ेको छ। मूल्य सूची अनुसार तितो करेला 42.86% र लौका 31.82%, परवल 25-28%, रातो मूला 20%, ब्रोकाउली 19.22% र रातो बन्दा 18.18%ले सस्तिएका छन्। वर्षायाममा उत्पादन बढ़ेर बजारमा पर्याप्त आपूर्ति हुँदा ती तरकारीको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
3: अफ सिजन हो, तरकारीको मूल्य त अब सामान्यतया माथि जाने सिजन हो होइन। तैपनि अब यो गोलभेडाको चाहिँ असाध्यै कम भएको थियो अघिल्लो हप्ता, यो अब अलिकति सुध्रिएको जस्तो देखिएको छ होइन। अब बर्सातमा चाहिँ अब यो यति बेला चाहिँ अब सामानहरू चाहिँ आइरहेको छ होइन, र अब यति बेला चाहिँ अब तत्काल बेचेन भने सर्ने गर्ने त्यो किसिमको सम्भावनाहरू पनि रहन्छ, र अनि त्यसपछि किसानहरूले पनि तयार भएको उसलाई चाहिँ टिपिहाल्नुपर्ने अवस्था हुन्छ कि, म भोलिको लागि भोलि टिप्छु भनेर राख्न सक्ने अवस्था हुँदैन। पानी पर्दा साथ चाहिँ त्यो तातो चिसोले पानी पर्दाखेरि बिग्रिने सम्भावना हुन्छ होइन। बजारमा सामान नर्मल्ली आइरहेछ अहिले।
1: अर्कोतर्फ हरियो फर्सी 47.73%, मकै बोडी 41.91%, हरियो लसुन 35.90%, नासपाती 26.32% र मटर कोसा 12%ले महँगिएका छन्। ती वस्तुको बजारमा आपूर्ति घट्नु र मौसमी माग बढ्नु मूल्य वृद्धिको प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो।
0: देशभर मनसूनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष गरी पहाड़ी र हिमाली क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का बादल लागिरहेको छ। यी मध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको छ। यस्तै कोशी प्रदेशको तराई, मधेश तथा बागमती प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नदीनाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा खेतीपातीमा संलग्नलाई मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आवश्यक काम गर्न पनि मौसमविदले सुझाव दिएका छन्। यसैबीच बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
4: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: यसैबीच बर्खामास भए पनि लगातार झरी नपरेको र ठूलो भल बाढ़ी समेत नआएकाले निर्माण व्यवसायद्वारा कलभट र पुलको काम जारी छ। विस्तारका क्रममा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गमा बर्खाको समयमा पनि काम जारी रहेको हो। बर्खामास भए पनि लगातार झरी नपरेको कारण भल बाढ़ी समेत नआएको कारण निर्माण व्यवसायले यस्तो काम गरेको उल्लेख रहेको छ।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपियाँ पनि नपाएको गुनासो गरेका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरेका 778 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका हुन्। सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरू मध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएकाले खुकी खेतीमा का लागि अनुदान दिने निर्णय नभएको प्रश्न पारेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्रीलाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णयमा पुगिने समेत बताउनुभयो।
6: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बन्द अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्द जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
0: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाण्डु महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक रोका राख्ने काम शुरू गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। पुरूषले पनि महिलालाई सघाउनुपर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र कागजमै सीमित गौरवका योजना विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनैतिक दलहरूको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ। संशोधित नियमावलीले विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ। प्रधान अध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्री परिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष थायी सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्। थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय

0: उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका पाँचवटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असूल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुंगा गिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार एक घन मिटरको भ्याट सहितको रकम 319 पर्छ भने भ्याट बाहेक 228 रूपियाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिका को आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको 6% दरले राजस्व लिँदा करोड़ौं नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्याउका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याउ उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रूपियाँ आमदानी भएको थियो। यस वर्ष स्याउ खेती 4,325 हेक्टरमा 4,445 हेक्टर पुगेको छ। फल दिने क्षेत्र 2,000 हेक्टरबाट 2,125 हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ, 19,150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुंगिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबल हुनै सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्यलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको एनवाईएफ काठमाण्डको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवी उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुंगिएन शीर्षकमा अजवी पौड्यालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मध्ये द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशी वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाई बनाऊ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनर्वाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरूङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरूङले सीमामा हुने तस्करी नियन्त्रण जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह संसदीय कूटनीतिक शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेशसभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कैकै कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको कानेपोखरी 5 चिसाङ बस्तीका 43 रमेश राईको सिरानी मुनि 1 बिघा 10 कट्ठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढ़ेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। बाबी नाम गरिएको अत्यन्त वेग सहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 बजे त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बग्ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ।

0: हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्त्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको हुदैडा नियन्त्रणमा राखेको समेत बताइएको छ र चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएअनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वी शान वंग प्रान्त स्थित छिन दाओ बन्दरगाह शहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
1: ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1 पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड नेपाली समयअनुसार बिहान 7:45 आज आम्ने सामने हुँदैछन्। दुवै टोली जीत निकाल्दै अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। राति 1:15 पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत

0: सधैं तीन विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
1: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्षीय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा। हालै सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषिमा आबद्ध रहेको देखाएको छ। पुरूष जति वैदेशिक रोजगारीमा जाने गर्दा महिलाहरू घरधन्दासँगै व्यवसायिक खेतीमा लाग्नेको संख्या बढ़दो छ, तर उत्पादित वस्तु बजारसम्म पुर्याएर बिक्री वितरण गर्न, विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरूषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ। हामीले काठमाण्डुको शंखरापुरका इस्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौं।
4: महिला र पुरूषको जहाँसम्म हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिला मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिहाल्छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
5: अहिले अब भारी बोकेर जान परेन
4: परेन।
5: साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
4: हजुर, त्यस्तै यहाँबाट इस्किस बोकेर त हामी 1 घन्टा 1.5 घन्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
5: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउन जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
4: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ,
5: महिलाहरूले
4: नै। हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो। जो अगाडि बाख्रालाई दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
5: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
4: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
5: काम भन्नाले कस्तो छ
4: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न। तर
5: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो नि त बजार, होइन र?
4: हजुर,
5: हामी त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
4: पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
5: त्यो कारणले
4: पनि होला।
5: अब अहिले चाहिँ अलिक कस्तो छ?
4: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
5: अहिले पनि त्यो क्रम जारी नै छ।
4: अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
5: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
4: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। जस पुरुष र महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।

0: किसान अस्मिता खाँटीसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा। वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्य आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र कागजमै सीमित गौरवका आयोजना। विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित।
1: देशभर मनसून सक्रिय। आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने। ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
0: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम। आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने।
1: र विश्वकपमा अन्तिम 8 का लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। केही बेरमा मेक्सिको इंग्ल्याण्ड भिड्दै। अपराजित अस्ट्रेलिया 7 पटक महिला T20 विश्वकप च्याम्पियन।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाशित अभिनले बनाउनु भएको गजब सब्बा शीर्षकको लिएका छौं। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही थान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधा भन्दा बढी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरिरहेको देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: एस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
1: आन खस्ने समस्या भएमा,
2: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुण भएको नभएको जाँच,
1: पाठे घरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: इन्टरनेट तपाईँको गाउँ र सहर।

0: का तीन धादिङबेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Bonia.
1: Extreme energy drink.
2: Secretary Saman.
3: Adhikari Surplus.
2: Brother Friends.
3: Adhikari Surplus.
2: Dhara Fitting.
3: Adhikari Surplus.
2: Kyle Marvel.
3: Adhikari Surplus.
4: ए दाई के को नारा बाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
7: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 97-41-031-4329
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 106 MHz
1: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
2: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
1: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
2: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
3: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
3: फोन नम्बर 0025236063, मोबाइल नम्बर 9841426383।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनचारी पसल भेटिएको
5: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: हजुर
1: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मर्यो बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसीकी नमिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
3: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
4: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
5: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
6: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचीमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
8: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
6: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
8: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
6: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
8: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
6: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
8: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
6: सम्पर्क ठेगाना
8: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम गडबड हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843033398, 9813183100।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रुबी सु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.rubisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 रुबी सु इन्टरनेट
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ।
3: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
4: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
2: स्वस्थ रहौं, सचेत बनाऊ।

0: Mania? Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सप्लायर्स
0: बजट फ्रेंड्स
1: अधिकारी सप्लायर्स
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीनु पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052138 मोबाइल नम्बर 98409946656
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ व्यक्ति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146263383
9: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
10: त्रिमूर्ति छ नि छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
10: त्रिमूर्ति छ नि छैन
9: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैङ्रे ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्ड का मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
11: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98410063130 र 98131803007
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण टिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: ए अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ नि
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: बासायो गारो नि पाउनलाई सारो जस्तै गर्छ पुरा तिर्सा झै नै ठाडो नगाउँछु
10: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: सामान
3: अधिकारी सतर्क,
2: बजर पेन्ट
3: अधिकारी सतर्क,
2: धारा फिटिङ
3: अधिकारी सतर्क,
2: टाइल मार्बल
3: अधिकारी सतर्क।
4: ए दाई, के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
4: के हो लौ न त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
4: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
5: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-738, मोबाइल नम्बर 9840-39-46-56।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 9741-031-429।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0905363, मोबाइल नम्बर 9841626383।
4: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन?
4: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्ड का मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841603130 र 9813183307।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
4: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनचारी पसल भेटिएको।
8: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम

0: विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासु का परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रा में पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरऊ, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

घरको घाममा परे झै तड्कने ओइ ओइ ओइ बिमलमा क्या मुटु धड्कने घरको घाममा परे झै तड्कने ओइ ओइ ओइ बिमलमा क्या मुटु धड्कने मत्यु माया भई

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रुबीज को इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.rubisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 रुबीजु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो,

0: जनहितको लागि सामुदायिक सन्देश।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राज्य
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बजर प्रिंट
2: अधिकारी सप्लायर्स
1: धारा फिटिंग
2: अधिकारी सप्लायर्स
1: कारे मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 98-40-39-46-56
4: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ
6: के तपाईको मलद्वारमा मासु पलाएको छ
4: अथवा दुख्ने पोल्ने चिलाउने पिप बग्ने घाउ खटिएर आउने कब्जियत हुने बारम्बार दिशा लाग्ने आदि भएको छ
6: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
6: हाम्रा विशेषताहरू
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
6: ग्यास्ट्रिक कब्जियत जन्डिस हार जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू को यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
6: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङबेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 98-43-33-38-98 98-13-83-71-00
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छ नि छैन?
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
9: त्रिमूर्ति छ नि छैन?
6: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
10: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
11: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हजुर झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
1: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मर्यो बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दहीबले पनि दिएन बाबु मलाई त।
0: दहीबला शराब्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिर्नु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
1: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
0: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
2: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
5: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
4: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
5: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
7: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
5: शरीरको कुनै पनि जोडले चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
7: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
5: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
7: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
5: सम्पर्क ठेगाना
7: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: बड़ा अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौं डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इंडोक्राइनोलॉजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहने भएको छ। उपचार होने समस्या मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या कैल्सियम गड़बड़ होने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिंग बेसी धादिंग संपर्क मोबाइल नंबर 9841063240। यो महीना को 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913381700।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ।
3: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
2: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
3: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ,
2: स्वस्थ रहौं, सचेत बनाऊ।

0: Mania Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सदस
0: बजट पेन्स
1: अधिकारी सदस
0: धारा फिटिंग
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 9840-39-46-56
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 9841-26-33-83
9: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
10: त्रिमूर्ति छ नि छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
10: त्रिमूर्ति छ नि छैन
9: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
11: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-063-130 र 9813-180-307
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: किन्नु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो जा पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: बासायो गाह्रो नि भावनालाई सारो जसले गर्छ पूरा दिल सधै नै ठाडो
10: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: क्याफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214738, मोबाइल नम्बर 9840946456।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97141031429।

0: घरै घरी घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, मेची धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841226283।
4: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छैन।
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदै छैन।
4: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेसी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
4: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
4: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
8: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222260।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन। यो सन्तुलित हुनुपर्छ।
3: एफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: the extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो दार्जिलिङ 100.9 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodarjiling.org मार्फत संसारभर एकैसाथ प्रसारण भइदिएको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। जनस्वास्थ्य कार्यालय धादिङद्वारा आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक, आगामी कार्ययोजना प्रस्तुत। गजुरीमा 7 किलो 440 ग्राम गाँजा सहित एक युवक पक्राउ, शेयर बजार घट्यो। र झण्डै 3.5 करोड़ रूपियाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाई। अब पूरा खबर। जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक गर्दै आगामी कार्ययोजना प्रस्तुत गरेको छ। संचारकर्मी तथा सरकारवालाहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, खोप अभियान, मातृ तथा शिशु स्वास्थ्य पोषण, परिवार नियोजन तथा रोग नियन्त्रणका क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराइएको थियो। कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले जनस्वास्थ्य प्रवर्धनका लागि चुरोट र मदिराको उत्पादन तथा उपभोग नियन्त्रणमा राज्यले कड़ा नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। जनस्वास्थ्यलाई प्राथमिकता दिने हो भने चुरोट र रक्सीका उद्योग समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, उहाँले भन्नुभयो। जनस्वास्थ्य निदेशक तोयाना छतखुलीले कार्यालयका वार्षिक उपलब्धि तथा आगामी योजना प्रस्तुत गर्दै स्वास्थ्य सेवाका गुणस्तर सुधार, पूर्वाधार सुदृढीकरण र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। सहभागी संचारकर्मीहरूले स्वास्थ्य सम्बन्धी सूचना र जनचेतनामूलक सामग्री समुदाय स्तरसम्म प्रभावकारी रूपमा पुर्याउन जनस्वास्थ्य कार्यालय र संचार माध्यमबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड़ दिएका थिए।

0: धादिङको गजरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय गजरीबाट खटिएको प्रहरी टोलीले गजरी गाउँपालिका दुई गजरी बजार स्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग दुई ख 1885 नम्बरको यात्रुवाहक इभी माइक्रो बसलाई रोकेको थियो। चेक जाँचका क्रममा माइक्रो बसको पछाडिको सीटमा सवार गजरी गाउँपालिका छका 20 वर्षीय प्रमोद अधिकारीले बोकेको पहेँलो रंगको साई क्युपा चियापत्तीको झोला शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। झोलाभित्र प्लास्टिक टेपले बेरिएको 7 वटा प्याकेटमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा कुल 7 किलो 440 ग्राम रहेको पाइएको थियो। त्यसपछि प्रहरीले प्रमोद अधिकारीलाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। पक्राउ परेका अधिकारीलाई आवश्यक कार्यवाहीका लागि धादिङ जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतबाट 5 दिनको म्याद थप अनुमति प्राप्त भएपछि घटनाबारे थप अनुसन्धान भइदिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले लागू औषध ओसार पसार तथा बिक्री वितरण नियन्त्रणका लागि पृथ्वी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी तथा चेक जाँचलाई कड़ा बनाइएको जनाएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 3% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 239 वटा कम्पनीको शेयर घटेकोमा 34 वटाको बढ़ेको छ। यस्तै 4 वटा कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज 3 स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब कारोबार भएकोमा आज 356 वटा कम्पनीका 75,40,000 किता शेयर 3.55 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा आज विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनु भएको हो। यसलाई सामाजिक न्याय, जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको पनि जानकारी दिनुभयो। सरकारले आउँदा प्रत्येक वर्षको लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षमा 10 अर्ब बजेट विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा धेरै दावी भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो। उहाँको अनुसार 2082 मंगिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्च्योर भइसकेको छ। मंगिरपछि प्राप्त दावी भुक्तानीका लागि आवश्यक बजेट तथा दिगोपनमा समेत चुनौती थपिएको उल्लेख गर्नुभयो। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले आपतकालीन र दीर्घकालीन दुवै रणनीति अघि बढ़ाएको उहाँको भनाइ छ। अल्पकालीन योजना अन्तर्गत सुविधा प्याकेजको पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवाको व्यवस्थित तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। मन्त्री मेहताको अनुसार स्वास्थ्य क्षेत्रको लगानी खर्च नभई मानव पूँजी निर्माण र देशको भविष्यमा गरिएको लगानी रहेको उहाँले बताउनुभयो। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुवा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ।

भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभयो। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनुभयो।

वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरनिक राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा यातायात सेवा बन्द नहुने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द भएको थियो। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढा थोकेले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। बालकोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो 14 स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा सरसफाई सचेतना र्याली रक्तदान लगायतको कार्यक्रम गरेको केन्द्रले आज विशेष समारोहको साथ दिवस मनाएको हो। स्थापना दिवस अन्तर्गत हिजो 38 जनाले रक्तदान गरेको केन्द्रका निवर्तमान संयोजक मालती राणा भाटले बताउनुभयो। आज केन्द्रको कार्य समिति पुनर्गठन समेत भएको छ। ठाकुर बुढा थोकेको संयोजकत्वमा नयाँ समिति गठन भएको हो। रेडक्रस उपशाखा बालकोटको भवनमा हरेक दिन बिहान 5 बजेदेखि 1.5 घण्टासम्म चल्ने योग साधनामा 60 जना भन्दा धेरैको सहभागिता रहने गरेको छ। पतञ्जली सूर्य विनायक नगर योग समिति अन्तर्गत 17 साधना केन्द्र रहेकामा बालकोट केन्द्र सबैभन्दा पुरानो हो।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वटाक वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्बबाट 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। जनस्वास्थ्य कार्यालय धादिङद्वारा आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक, आगामी कार्य योजना समेत प्रस्तुत। मजदूरीमा 7 किलो 440 ग्राम गाँजा सहित एक युवक पक्राउ, शेयर बजार आज घट्यो। र झण्डै 3.5 करोड़ रूपियाँको स्रोतमा पुगेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाई। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद। विदेश समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो.
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा.

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबी सु इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबी सु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाए

0: सरकारको उद्देश्य हो।
1: तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि, मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ।
1: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
3: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु सरकारहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछन्।
1: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रबन्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतीयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुरासैनीले भन्नुभयो।
2: अब मधेसको लागि कुरा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ त्यही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि, मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँका पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हो, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
5: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी, व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
5: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका

0: गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाण्डु उपत्यका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
2: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ, गरिराख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ, बन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुन जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
0: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पक्रुस् त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछन्।
0: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताहरूले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर. फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्. यो खेल राति पौने एक बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ. नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्. पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्. विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ. विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्. यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ.
4: मुगुको भी गाउँमा खडेरीको संकट, भोक मरेको जोखिम बढ्दो.
5: पानी पाइँदैन आउँदै के गर्छन् बाली लाउने अब
6: केही छैन. सुकी गर्नु खैले
7: के हा
6: दुमुखा चामल त्यो भन्दा किने पानी पनि छैन.
4: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो.
9: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास. विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.
10: सम्पर्क 01-5421-708, 01-5431-443. पाटन हाई स्कूल पाटन ढोका ललितपुर.
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मोगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ. लामो समयदेखि पानी नपर्दा खेतबारी बाझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्.
13: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन. खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन. घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ.
14: पहिला बाली गाउँ गर्दा छिउ सर, अब यस बेला त गाउँ भित्री बेला भइसक्यो होइन. अब नेरी पछि अब कोदो काउनी रोम्ने बेला भयो होइन. काउनी कोदो घोगा मकै त्यस्तै अन्य ढोप्ता छिउ सर्दी. अब के गर्नु, अब अहिले केही मेगाया नै अटक खाने पानी पाइँदैन. के गर्छन् बाली लाउने अब.
13: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्. सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती शुरू गर्न सकिँदैन. यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ. कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनु.
14: समस्या भन्नु त केही छैन. समस्या बाली नाली भन्ने साउ अहिले काति कार्तिक बाली पनि भयो न. जेठाजी 3 बाली जेठाजी भयो, 2 बाली कार्तिक भयो. अनि मान्छेको राम्रो राम्रो गरेको नि मर्नु भयो. केही छैन. सुकी गर्नु खैले के हा दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन. गोरु बाछा पनि मन नआठी गए केही पनि. मान्छे पनि त्यस्तै छ. रात पनि यही धारन्ती बहिनी, दिन पनि यही धारन्ती बहिनी छन्. पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्.
13: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत त कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे। तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
14: खेती मुले हुकी गया खेती बाँदा उभया सिम बोया कहीँ मास बोया त्यही न बोटोमा त उमारे क्या केही कोही पो लाग्यो नै म पनि त्यही राखे तलाउँदो अब खडेरी पढियो भनौँ खडेरी एकजना आउँदो खान एकजना ल्याएर बस्छ खाल्ने एकजना भया भइ कसरी हो एकजना म दिए आफू खाँदा उनी ठेका लिना र बैकिन गर्नु बैकिन नआउन बैकिन ठाउँको ठाउँ लाइदा हामी कन् यस्तो सर खडेरी पढ्यो चामल दिए निशुल्क चामल कोही दिने छैन
7: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेरी पढेको अब पोहोर पनि गहुँ भएन अहिले पोहोर कार्तिकै पनि भएन अनि अहिले पनि कार्तिकै पनि छैन हुने छैन पुरो गहुँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लाइन छ त्यहाँ मारा मार दुच्छा चुर मात्रै छ केही छैन तिन चार घन्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हाम्रो रात केही न केहीको रात गरिदिएले हामी आभारी हुने थियौँ।
13: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ।
15: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हाम्रो वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो।
13: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल जालमा फस्दै महिला श्रमिक
16: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
4: विदेश जाने महिलामाथि बढ्दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं।
16: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ। त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ, त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो सञ्चारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु।
20: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने बेफाइदा एकातिर छ, डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने, तलब एकदमै धेरै थोरै, जान पाउने कुरा गइसकेपछिको कुरा भयो, कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन, ठगिएको, एक त घरमा आर्थिक समस्या भएर जान खोजेको, ऋणपान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त, त्यस्तो नहोस् भन्नका लागि पनि केही सावधानता अपनाउनु पर्यो। महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने,
16: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि, लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि, यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ, जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि, तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बाँधेन जानकारी छैन, बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ, एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नु पर्ने होला, ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला, अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ, ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ, तर त्यसको साथसाथै एकदम चुनौती पनि छ।
20: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै, त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग पनि कुरा गर्न पाइयो होइन, छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त। विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने, यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो हिंसा हो, के विषयमा ख्याल गर्ने त?
16: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो त्यो हेर्नु पर्यो, र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहाई भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग्ने मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
20: सक्छौ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
16: इन्ट्युसन भइहाल्छ नि, यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौ, विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
20: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
16: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, त उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ, त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परिरहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ।
20: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिनुपर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने? मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
16: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ। त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ। त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ।
20: विदेशमा हुँदा जस्तो
16: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ, होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ।
4: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्। तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ। देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ। किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाइ छ। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस शुभला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4245-888 सुविसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5212-248, मोबाइल नम्बर 98-41-1494-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: खबरको सुरुमा मुख्य खबर। जनस्वास्थ्य कार्यालय धादिङद्वारा आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक, आगामी कार्य योजना प्रस्तुत। गजुरीमा 7 किलो 440 ग्राम गाँजा सहित एक युवक पक्राउ, शेयर बजार घट्यो। र झण्डै 3.5 करोड़ रूपियाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा, 5 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाए। अब पूरा खबर। जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक गर्दै आगामी कार्य योजना प्रस्तुत गरेको छ। संचारकर्मी तथा सरकारवालाहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, खोप अभियान, मातृ तथा शिशु स्वास्थ्य पोषण, परिवार नियोजन तथा रोग नियन्त्रणका क्षेत्रमा भएका प्रगति बारे जानकारी गराइएको थियो। कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत जगदीश प्रसाद जोशीले जनस्वास्थ्य प्रवर्धनका लागि चुरोट र मदिराको उत्पादन तथा उपभोग नियन्त्रणमा राज्यले कड़ा नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। जनस्वास्थ्यलाई प्राथमिकता दिने हो भने चुरोट र रक्सीका उद्योग समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, उहाँले भन्नुभयो। जनस्वास्थ्य निरीक्षक टोयाना छतकुलीले कार्यालयका वार्षिक उपलब्धि तथा आगामी योजना प्रस्तुत गर्दै स्वास्थ्य सेवाका गुणस्तर सुधार, पूर्वाधार सुदृढीकरण र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। सहभागी संचारकर्मीहरूले स्वास्थ्य सम्बन्धी सूचना र जनचेतनामूलक सामग्री समुदाय स्तरसम्म प्रभावकारी रूपमा पुर्याउन जनस्वास्थ्य कार्यालय र संचार माध्यमबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड़ दिएका थिए। धादिङको गजुरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका 2 गजुरी बजार स्थित पृथ्वी लोकमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको G2X1885 नम्बरको यात्रु वाहक ईभी माइक्रो बसलाई रोकेको थियो। चेक जाँचका क्रममा माइक्रो बसको पछाडिको सीटमा सवार गजुरी गाउँपालिका 6 का 20 वर्षीय प्रमोद अधिकारीले बोकेको पहेँलो रंगको साई क्युपा चियापत्तीको झोला शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। झोलाभित्र प्लास्टिक टेपले बेरिएको 7 वटा प्याकेटमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा कुल 7 किलो 440 ग्राम रहेको पाइएको थियो। त्यसपछि प्रहरीले प्रमोद अधिकारीलाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। पक्राउ परेका अधिकारीलाई आवश्यक कार्यवाहीका लागि धादिङ जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतबाट 5 दिनको म्याद थप अनुमति प्राप्त भएपछि घटनाबारे थप अनुसन्धान भइदिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले लागू औषध ओसार पसार तथा बिक्री वितरण नियन्त्रणका लागि पृथ्वी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी तथा चेक जाँचलाई कड़ा बनाइएको जनाएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 3% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकोमा 34 वटाको बढ़ेको छ। यस्तै 4 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज 3 स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब करोड़को कारोबार भएकोमा आज 356 वटा कम्पनीका 75,40,000 किता शेयर 3.55 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: रेडियो धादिङ 106 MHz
1: विश्रामपछि अब बाँकी खबर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा आज विनियोजन विधेयकको मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनु भएको हो। यसलाई सामाजिक न्याय, जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको पनि जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षको लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षमा 10 अर्ब बजेट विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा धेरै दावी भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो। उहाँको अनुसार 2082 मंगिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्च्योर भइसकेको छ। मंगिरपछि प्राप्त दावी भुक्तानीका लागि आवश्यक बजेट तथा दिगोपन्न समेत चुनौती थपिएको उल्लेख गर्नुभयो। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले आपतकालीन र दीर्घकालीन दुवै रणनीति अघि बढ़ाएको उहाँको भनाइ छ। अल्पकालीन योजना अन्तर्गत सुविधा प्याकेजको पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवाको व्यवस्थित तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। मन्त्री मेहताको अनुसार स्वास्थ्य क्षेत्रको लगानी खर्च नभई मानव पूँजी निर्माण र देशको भविष्यमा गरिएको लगानी रहेको उहाँले बताउनुभयो। नवलपरासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,90,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुवा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाडा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभयो। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा यातायात सेवा बन्द नहुने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द भएको थियो। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढा थोकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। बालकोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो 14 स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा सरसफाई सचेतना र्याली रक्तदान लगायतको कार्यक्रम गरेको केन्द्रले आज विशेष समारोहका साथ दिवस मनाएको हो। स्थापना दिवस अन्तर्गत हिजो 38 जनाले रक्तदान गरेको केन्द्रका निवर्तमान संयोजक मालती राणा भाटले बताउनुभयो। आज केन्द्रको कार्य समिति पुनर्गठन समेत भएको छ। ठाकुर बुढा थोकेको संयोजकत्वमा नयाँ समिति गठन भएको हो। रेडक्रस उपशाखा बालकोटको भवनमा हरेक दिन बिहान 5 बजेदेखि 1.5 घण्टासम्म चल्ने योग साधनामा 60 जना भन्दा धेरैको सहभागिता रहने गरेको छ। पतञ्जली सूर्य विनायक नगर योग समिति अन्तर्गत 17 साधना केन्द्र रहेकामा बालकोट केन्द्र सबैभन्दा पुरानो हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्बबाट 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। जनस्वास्थ्य कार्यालय धादिङद्वारा आर्थिक वर्ष 2082-83 सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक, आगामी कार्य योजना समेत प्रस्तुत। गजुरीमा 7 किलो 440 ग्राम गाँजा सहित एक युवक पक्राउ, शेयर बजार आज खट्यो। गजुरले 3.5 करोड़ रूपियाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाए। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367-9141-063-239 र 9843-40-3723। पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बोझो फ्रेंड्स
2: अधिकारी सप्लायर्स
1: धारा फिटिंग
2: अधिकारी सप्लायर्स
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 9840-39-46-56
4: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ
6: के तपाईको मलद्वारमा मासु पलाएको छ
4: अथवा दुख्ने पोल्ने चिलाउने पीप बग्ने घाउ खटिरा आउने कब्जियत हुने बारम्बार दिशा लाग्ने आदि भएको छ
6: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
6: हाम्रा विशेषताहरू
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
6: ग्यास्ट्रिक कब्जियत जन्डिस हार जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाबको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरूको यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
6: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843338398 9813-8371-00
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउन त त्यसो भए।
7: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै

0: सेनेटरी सामान
1: अधिकारी सरप्लस
0: बजट प्लेन्स
1: अधिकारी सरप्लस
0: धारा फिटिंग
1: अधिकारी सरप्लस
0: टाइल मार्बल
1: अधिकारी सरप्लस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे भने अहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105-2363 मोबाइल नम्बर 98-41-2623

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जाप पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: बासायो गाह्रो नि पाउनलाई सारो, जस्तै गर्छ पुरा सिर्काझै नै ठाडो नगाउँको।
5: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: लाइन्स लाइफ इंश्योरेंस खुले राज्यों शहीद मेमोरियल अस्पताल प्राली धारिंगबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्नी सेवा बालरोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउण्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

आयो दही चोर्ने नौने चोर्ने पाछा फुकाइदिने हेर न कृष्णले ठेकी फुटायो।

0: ए भान्जा अब काठमाडौँ गए दैन निधार यता ल्याउटा टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भान्जा
1: हेरिरहेको छु त मामा
0: के देखौ त भान्जा
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
0: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ गइँदैन धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
2: 010-5509-97 97-5107-78
4: होइन बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
5: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज